0: तापक हर्ष डिरजुना
1: पाण पाण
0: पहाजांशी स्रगुलोना
1: पाण पाण पहाजांशी स्रगुलोना पाण पाण
0: خپل
1: نوم راته وخایي خپل ځای راته وخایي
0: دیک شو جی وایم درته کمنګ یو نشو نو

कंट्रोल गड़बड़ दे जी। अल्हम्दुलिल्लाह नन मुंग दे पारा डेरे दे खुशाले दे फखर ओरज दा ओ नंद बेलडोना कासुमे पाकिस्तान ओ मकलीजा औ द बेलडोन द हेदर मोहम्मद सदाल दौलत मकलीज मंजले की जद टूल नोलान दी दरब जुल जलाल डेरे शुक्र यादा को मंडेर शुक्र गुजारी मा कम छे माते द मौका राखे लची द तेरु डेरु कलुन नचे न अल्हम्दुलिल्लाह मंग द आवाम खिदमत को लगी आई हो मंग दखपलो मरीजानो खपलो द कस्टमर्स दखपलो दोस्तानो दखपलो डॉक्टरानो साहिबानो पदगा मुकबाने मंग देर जात शुक्रिया मदा को द अगी मरस्ता द अगी कम मंग सर जदनो मीना दा देके जदो टोल टीम देर जात शुक्रिया दा कम जी जागी प मंग एतमाद करे द मंग सर देर जात ली मीना करे दा ओ बेलडोनो और है देर मुमंद सदाली यो देर ली मुकाम तर सोले जी वो काल उड़ान दे मंग द बेलडोना कास्मेट से आगाज करे जी नन अल्हम्दुलिल्लाह पलकुनो कस्टमर मंग लरु जी नन पो लकुनो आग कस्टमर्स मुंगले रुचु मुंग माने डेर लुए एतमाद की आउ ददगा एतमाद वो काला बराबर शुलु इंशाल्लाह रा रवानो की बदगा एतमाद मुंग नोर हम जातो जी जमा खुइन दी दिमाते जुंदी हुई जमा रुन दिमाते जुंदी हुई दूल स्काला मख के मोद यो क्लिनिक ना आगास करे हु ब्या अल्लाह रब्जुल जलाल द यो हस्पताल रा तराक लो अल्लाह रब्जुल जलाल बेदगा हस्पताल ब्रांचु नु तुमरे तकसीम गल ची نن پا خیبر پختونخوا کی دا اغی دعا برانچون نور هم دیجی او انشاءاللہ دیر زر تر زر بتاسو دا دغی برانچون نور هم گو رجی ام دا شانده کی دول سکالا مونگ دا کم خدمات ہوگ رجی دا با انشاءاللہ دا چان پر بنانوی جی نن صرف سالگیر ند جی نن دا اعتماد رز دا نن دا محنت رز دا او نن دا کامیاب رز دا جی دا جشن دا سالگیری نه دیجی دا جشن دا بلدون نه دیجی دا جشن دا حیدر مومند سوتال نه دیجی دا جشن دا پروگرام ارنج کرده دیو دا شارٹ پروگرام کے مطابق ملگری را غوختی دی را غلی دینا دا کیک تقسیمی کیو دا کیک بکڑ کی گی مشر روڈ یعنی علی بھائی دا خیر سر روان دے وقت خواز دے چی اگر دا خیر سر راشی نو دا اگین بعد بجدن بیا دا کیک بکڑ کی گی جی اور باسد جان سوئی لگیا دے جی